0: من اول شادم و کنا شارونی ای مرم نہ موئی وین
1: ای نہ ہنگ بددی یام نہ ngau ba hanu ba amagi wari ni hai ne
0: او ادو ہری دی ای نترے او وان لے کای گی کالین جاو گی اولی
1: کھنگ دے دا بابو ای کھوئی لے کای گی ہن کھرا چھے مون دا یا ام نوائی نہ ہنگی
0: ادو نہ بو ہن ہائی رے تا نا ای دی ان دے کو چھے مر پھو گی می ای چلک پتہ ngai با پن چھی نی ngai نہ کھوئی نی نی مت اولے بی تو ای کاونو کو ای دی وا کاون
1: ادوک پھبا ابوک لے ری دو کائی دور گے پابو ابوک تی یام نہ سو پھئی مچھک سو لے کائی سی دا ما گوم بی لائتے
0: ای پا
1: لائی ریک لائی سو وات پسو نہ تے ngam thorak pawa china ta ba nungai ri ba magun chu yam na lai ba ne buk si
0: na bu phai ai yai ai na nong ma tang khana na bo ho na ba si khana ba phang de ma gi mara la ma ai nga si bhau da puthu phang de adu de lu ri di
1: kari no lu ri si bu ba bu
0: ma tau lai bi da ai wa khan li chang tha ru ba ai ta re
1: he ra pa bu ma du ka ya na tai cha dong man de da ai se chak thong do ni thenge pa bu si da chung ngai ha
0: ado wari do
1: ada phejong kunja kaw ba hanu lamcha ma chula itu asai da kitta thuna changja horage da to
0: kono no ni nang hari du kalin jaw na tro
1: mani mani pabu ma pharak ni
0: kariya kari pharak ni ai ai thik to we
1: ma gi wabu ma khoi ni ne do lai khida badagi choiron paron pangang de ngang ni da
0: nang undar hai cha
1: ai ngon da chu ne ne ma taw lai bi da chu amadasu amadasu gyan tabwa na teda
0: se se chagi picha thongdo lonselo mapan sida inghak tang phamu gi ge
1: chagi picha dia jare pabung pabung gi mihun mata aduga mi mukhana ru ni ko as ai di ipa pa khali da pabung
0: ai magi irang gi ge
1: ai chang jare pabung o pabung ase thang ma cha ma pai hai ba ni ko ye bi hai ba ni
0: ma gi thang amusna i onda ke dog da अमतंग थाब द तंदन पाइन
2: हाय हाय हाय ए थोन आई हाय हाय आई लाई सी उब्रा हाय चा अमतंग थकिगेन हाय वारी सु सागद ब लाइन हाय ये ये ये कुमम दिने से मी सिंग छा
0: कनाद वरम नो लवी सिबो
2: ये ये ये सना खोंलांग सि द तारे दना ये गारी नो अदु द इटुक टुक थरि दुना हा
0: तुक थब लाइके ai na kanabu ki den tuk thaga dawri ba
2: is kon jida lekhaldi da kon ja
0: kon sidi sakti nani
2: amushana
0: kari pa mi
2: acha kari
0: pa mi kalin ja
2: ache ai din han ma khai di khan bo khalu de leika ai jida khwai ta gi kan ba si ai wei ra me na hujik ta chum khalu bata
0: ma du do wa khalla ma tanga hap chil lo
2: a
0: nangon da gi he na kan ba su leiram ba ye
2: o ma du ni मदुनी आइन खुतक खिद चांगिंग तंग नि नि
0: ये सिददी खबिनिंग आइ मी यामले आ लबुक्ता नाक तुम चसिदन
2: आ ए आई सी
0: ओ नो नो कम ऑन अंडरस्टैंड
2: ओ माय गॉड तंग न तारा
0: श्यूफ श्यूफ ओपन चले
2: आई आई सेंटीमेंट माय ए छौरक नि को
0: किर ब्रो डेंजर
2: येरा अदु वादी लाओ लाओ लबुक चसैते Follow me.
0: Shira. Why not? Come on. Come on.
2: Karino tau na dori bisa. Mungna, mungnara.
0: Hit the setan nabi.
2: Setan nabi.
0: Shagai nabi.
2: Yeah, yai. Yai lao. Lao, lao, lao, lao. Lao, mang thao. Hey. Hey. Ngai khon hai amusna.
0: Kari.
2: Ah, de la ipsi. Ma tau lai bin na trana.
0: Ma tau lai bin. Nang kai dog hai, ma tau lai bin.
2: Chai, chai. Amusna, nang labuk ta leiram. Ma tau lei bi se aina una una lei tho ke dana ai soi dana warau ke tare. Minit ma ga tara da pau bin daram ki ga. Nang labuk ta leiram go. He? Chien di se na da bi.
0: Nang ngai le le kai si.
2: Hai hai. Ma tau lei bi.